Tiene que estar en el

नागरिकले के भन्छ मलाई राजनीति सुनाउनु हुँदैन छैन, मेरा लाग्छ हाई पोलिटिक्स र पार्टीको मन पर्दैन।

0: को समर्थन चाहिए तपाईँले तालिबान मन्दिरले पनि लडाई पनि त्यो शक्ति साबित भएको छ त्यो प्रमाणित भएको छ त्यसले हामीलाई जन्मायो तपाईँहरूलाई मन पर्न चाहन्छु लोकतन्त्रको यति धेरै पढाइ पनि गरेपछि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौँ भनेर कुनै भेटबाट लिने काम नगर्नुहोस् लोकतन्त्रलाई खतरा छैन खतराहरूलाई जोगाउने चर्चा छन्
1: नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेएमजी आन्दोलनपछि राजनैतिक परिवेश बदलेको हुँदै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै भास्कर लगाएको बताउनुभयो लोकतन्त्रलाई संस्थागत गर्ने एकपटक पुनः भन्ने अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई मान्यता दिन समेत आग्रह गर्नुभएको थियो
0: अहिले जो समावेशी लोकतन्त्र भएको सँगै लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौँ तर अझै केही चिज टुङ्ग्याउन बाँकी छ त्यो चिज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ
1: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली काङ्ग्रेस

सरकारी पिकरी राजमार्गको सवारी चाप कम गर्न बारम्बार हुने सडक अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपानी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढाएको हो। पछिल्लो समय रसुवाको भुटीको सीमा आएको बाढीपछि अविरत वर्षाका कारण दुई पटक त्रिशुली नदीको कटान बढेको र पहिरोका कारण त्रिशुली राजमार्गको भूस्खलन र परेवा भीड क्षतविक्षत भइरहेका ठप्प भएपछि यो वैकल्पिक मार्गको भीड चर्चा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगीमानामा समेत पहिरोको कारण सडक अवरुद्ध हुने जोखिम बढ्दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुनजन थापाले बाढी पहिरो जस्ता प्राकृतिक विपदका बेलामा पनि यातायात सञ्चाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगको संयुक्त बैठकले त्रिशुली पारी वैकल्पिक मार्ग निर्माणका लागि अध्ययन गर्न नेपाल जियो टेक्निकल सोसाइटीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। यसैबीच नेपालका लागि चीनका राजदूत चाङ हाओमिङले पूर्वाधार नेतालाई थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाउनु भएको छ। मुस्कान हाउ भएका राजदूत चाङले पूर्वाधार नाकाबाट हुने व्यापार तापमान र आवजा व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। नेपाली चाडपर्व नजिक आएको बाढी पहिरो र काली गण्डकी नदी कटानले उत्तर दक्षिण जाने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको भेमी जङ्क्सन कोराला सड़क खण्ड अवरुद्ध भएपछि चीनसँग निकासी र पैठारीमा प्रत्यक्ष असर परेको छ। सात सदस्यीय टोलीको नेतृत्व गरे कोराला नाकाबाट सदरमुकाम जङ्क्सन पुगेर राजदूत चाङले कोराला नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। निषेधित क्षेत्रको पार्किङ र अनाधिकृत रूपमा सडकमा राखिएको माल सामानका कारण सडक घटना दुर्घटनाहरू बढ्न थालेपछि पार्किङको व्यवस्थापनका लागि छुट्टै छलफल भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल अफसालका तर्फबाट सडक सुरक्षा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता समेत भइसकेको छ। सडक सुरक्षा सम्बन्धी छुट्टै कानून अगाडि बढाइएको छ। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि तीनवटै तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।

0: सूचनाहरूको सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिँदै गर्दा बालबालिकामा जोखिम
1: श्वासप्रश्वास सम्बन्धी रोग चाहिँ गाउँमा पनि भएको श्वासप्रश्वासको सङ्क्रमणको रोग यो दुइटै चाहिँ देखेर चार भन्ने त जाडो यहाँ धेरै भनेर

पानीको स्रोत भन्दा केही तारा गहिरो खाना खनेका हुन्।

अठारह हजार ले बढेको छ। प्रति घरेलु साता प्रतिबन्ध 80,000 कारोबार भएको अनुसारको मूल्य हिजो भने 88,000 पुगेको हो। वाणिज्य व्यवसायी कमल बरालले हिजो तापेज रूपियाँ प्रति मन 88,000 किन्नेस भएको बताउनु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरण निर्वाचन गर्ने विधेयक तेस्रो पटक संसदमा शीर्षकमा कृष्ण अभिषेकले लेख्नु भएको खबर प्रकाशित छ। फागुन 2067 राष्ट्रिय सभामा

प्रस्ताव सुमा निर्माण गर्दा

अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसियाबाट करिब 1500 म्यानमारी नागरिक स्वदेश फर्किएका छन्। म्यानमारको एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई

0: ताजा समय में अब खेल खबर आईसीसी क्रिकेट विश्वकप टूर्नी अंतर्गत ओमान में हुने ओमान कनाडा नेपाल बीच को श्रृंखला खेलने का लागि नेपाली टोली त्यसतर्फ पुगेको छ। त्यसका लागि नेपालले ओमान पुगेर तयारीका साथै एक अभ्यास खेल पनि खेल्नेछ। नेपाली टोली हिजो राति नै ओमानका लागि प्रस्थान गरेको हो। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण मानिएको छ। नेपालको ओडीआई मान्यता जोगिने र लिग दुईमा कुन स्थानमा रहन्छ भन्ने यही श्रृंखलाबाट टुङ्गो लाग्नेछ। श्रृंखलाका लागि यसअघि एसएससी प्रिमियर कपमा खेलेको टोलीबाट एक परिवर्तन गरिएको छ भने एक खेलाडी थपिएका छन्। यसैबीच काठमाडौँको एनआरटी क्लब तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पछाडि शनिचार गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। गत वर्षको विजेता तराइज फुटबल क्लबलाई 2-0 हराउँदै एनआरटी सेमी फाइनलमा प्रवेश गरेको हो। झापा 11 र ललितपुरको 3-4 फुटबल क्लब बीच आज खेल हुनेछ। पछाडि शनिचार गोल्ड कपका विजेताले 6,00,000 रुपियाँ पाउनेछन्। तापलेजुङको श्रीजङ्गा गाउँपालिका 5 खेलाङमा आगामी कार्तिक 16 गतेदेखि खेलकुद महोत्सव हुने भएको छ। खेलाङ स्पोर्ट्स क्लबले आयोजना गर्ने खेल कार्तिक 16 21 6 दिनसम्म चल्ने भएको छ। क्लबका अध्यक्ष विनम मावका अनुसार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विशेष महोत्सवका रूपमा खेललाई अगाडि बढाउन लागेको हो। खुला पुरुष फुटबल प्रतियोगिताका विजेताले 1,55,583 र उपविजेताले 1,05,583 पुरस्कार पाउनेछन्।
1: मौसम फेरि यसरी बालबालिकामा हुन सक्ने संक्रमणको जोखिम अभिभावकले ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुनका तयार सामग्री भएकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।

0: Wi-Fi 6 Series with super fast internet from ICT. Open up the ticket. Now, we got call the robot 970-918-1147. Shut the room on the phone. सामाजिक रूपांतरण के लिए यह हो सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबर में अब बाल बालिका को स्वास्थ्य को कुरा मौसम फेरिदै गर्दा बाल बालिका में विभिन्न रोग को संक्रमण देखा पर्ने गर्दछ। मौसम फेरिदै गर्दा बाल बालिका में देखिने स्वास्थ्य जोखिम अपनाउनु पर्ने पक्ष र सावधानी का विषय में हामीले बाल रोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
1: पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको भाडापकला लिएर एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ गाइगर डायरी तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग दमा पनि भयो, श्वास प्रश्वास संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखाउँछ। यो जाडोयाममा ट्याक्कै सरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुष्पले त हाम्रो जाडो सुरु भइरहेको छ मङ्सिरतिरबाट होइन, त्यो भन्छ त्यो समयमा चाहिँ यो फ्लू रोग भन्ने चाहिँ फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छ हाम्रो निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएको स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ
0: जाडोयाममा।
1: यस्तो रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भन्ने मैले फेरि पनि धेरै जति खोप भनेछ कि खोप चाहिँ हामीले खोप पालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी दबाट लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोपको जुन प्रक्रिया लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल जुन बाहिर खेल्नु पर्यो केटाकेटीले चाहिँ हृदयमा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नु भयो, पोषणयुक्त खाना खाना खुवाउनु भयो र बजार ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लड्ने क्षमता बढेर जान्छ। त्यो केटाहरूले उसलाई संक्रमण नगर्ने भने पनि संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएर चाहिँ रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनु पर्ने।
0: खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लगाउने भन्ने केही छ?
1: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छौँ, जन्मिने बित्तिकै हामीले सिजी लगाउँछौँ। त्यसपछि छ 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टालाइन भनेर त्यसलाई 5 गरेपछि लगाउँछौँ, त्यसपछि निमोनियाको खोप त्यसरी पनि त्यही बेलामा लगाउँछौँ। अर्को झाडो पखालाको खोप छ रोटा भने त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ। त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टालाइन त्यो 5-वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा चाहिँ हाम्रो 27 तारिकको खोप चाहिँ, जसमा गएर हामी दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ। त्यसपछि हजुरको निमोनियाको जुन अपेलावाला छ 10, त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ।
0: कसो चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
1: श्वास प्रश्वासको हिसाबले हेर्नु भयो भने चाहिँ रुगा खोकी लाग्ने, सिगान बढ्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी त्यसो। यसमा चाहिँ अति स्यास्या किसिमको निमोनियामा स्यास्या सुनिने आवाज बाहिरै आयो भएर क्यारियर भयो भनेर जुन बुवामा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
0: बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट। अधिवेशनको उद्घाटनमा राष्ट्रिय मुद्दामा सहकार्य गर्न दलहरूको आग्रह, लोकतन्त्रको ठेक्का नलिन पुराना दललाई राज्यसभा सभापतिको सुझाव, पार्टी बदल्ने सभापति थापाको रोडम्याप, सहभागिता बढेपछि पृथ्वी राजमार्गमा वैकल्पिक मार्ग निर्माण परियोजना, कोरोना रास्तालाई थप सहज बनाउने चीनको प्रतिबद्धता, स्याप प्रहरीको बाटा परीक्षण उत्पादन शुरू, चाडपर्वका लागि अग्रिम टिकट बुकिङ यही हप्ताबाट खोले, विपदपछिको पुनर्निर्माणमा स्रोत व्यवस्थापन चुनौती बन्दै, मौसम फेरिँदै गर्दा बालबालिकामा स्वास्थ्य जोखिम बढ्ने भन्दै सावधानी अप्नाउन चिकित्सकको सुझाव, फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै, मलेसियामा 1500 मेमाली नागरिक स्वदेश फर्किएपछि सुरक्षा चुनौती, इथियोपियामा हिंसा

0: হারার লালিত প্রতিষ্ঠার ভিড়ে তাদের জন্য খেলকুদ মহোৎসব আয়োজন।
1: साझा खबर पहुँचेमा कार्टुन हामीले कान्तिपुर दैनिकबाट लिएका छौँ। यहाँ साइकलमा दुईवटा ग्यासका सिलिन्डर पछाडि मरिमरि राखेर खिचाएर अगाडि लगिरहेको दृश्य देखिन्छ। माथि झ्यालबाट एकजना व्यक्तिले ग्यास आउँछ कि भन्ने आशा गर्दै यसो हेरिरहेको देखिन्छ। अनि त्यहाँ ती व्यक्तिले बोल्दैछन्, खाली सिलिन्डर पुराना कागज यसरी घर घरको सिलिन्डर संकलन गरेको दृश्यलाई यहाँ व्यङ्गको रूपमा प्रस्तुत गरिएको छ।
0: प्राविधिक साथी र विजेतालाई धन्यवाद। अहिलेलाई दीपक आचार्यको

0: मूर्तिमा नानी दुध बोकेर बजार पनि जान लागेको तर खै के गर्ने दुधको मूल्य पहिले पाइन्न म त हैरान भइसके
1: त्यसो भए तपाईँले ग्लोबल डेरी प्रणालीबाट सप्लिमेन्ट प्राप्त सहारा डेरी एन्ड फिड सप्लिमेन्ट बारे थाहा छैन कि क्या हो
0: दुध डेरी त कति छन् कति तर दुधको मूल्य पाउनु पर्यो नि
1: तपाईँले दुध डेरीमा लगेको 15 दिनमै दुधको पैसा पाइहाल्नुहुन्छ क्या त्यतिमा चाहिँ कहाँबाट जाने किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायतका दुध जन्य सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि ब्रान चोकर विषादी बिउ बिजन मर्खा तथा सुन्नुहोस् न दाई तपाईँको पशु बिरामी भयो भने घरमा गएर उपचार गरिनुका साथै स्वास्थ्य सल्लाह पनि दिइन्छ अनि पशु तथा भारी बिमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ
0: ए किसानलाई त साँच्चै धेरै सुविधा रहेछ
1: हो त दुध बेच्ने हो भने सम्झनु सहारा डेरी एन्ड फिड सप्लिमेन्ट प्राप्त सहारा डेरी सप्लिमेन्ट दुध सङ्कलनदेखि दुध जन्य सामग्री पशु पक्षी तथा माछाको दाना कृषि सामग्री पशु तथा भारी बिमा परामर्श गोबर तथा माटो परीक्षण गर्नुका राष्ट्रिय एउटै ठाउँमा
2: थप जानकारीका लागि कालुराम चौधरी 98 00 53 975 र 98 40 47 65
1: सहारा डेरी एन्ड फिड सप्लिमेन्ट किसानको दुध

0: परीक्षामा राम्रो तर खाना पाउन निकै गाह्रो छ नि। हो, यही समस्यालाई मध्यनजर गर्दै हामीले मात्र सयमा पेट भरि सफा स्वस्थ र स्वादिलो खाना खुवाउने अभियान सुरु गरेका छौँ। एकदमै सफा र पारिवारिक वातावरण
1: तपाईँले रोजेको र खोजेको जस्तै विभिन्न आइटमहरूको खानाका परिकारका सेटहरू
0: पेटभरि थपी थपी खान पाइने
1: विद्यार्थी मजदुर र सर्वसाधारण सबैका लागि विशेष सहज
0: नाफाभन्दा पनि सेवाभावले सुरु गरिएको यो कार्यमा हामीलाई साथ दिनुहोला। यदि तपाईँ वा तपाईँका चिन्ताका कोही हुनुहुन्छ भने एकपटक अवश्य सूचित गर्नुहोला। हामी तपाईँलाई बाँझी सम्झना गोरखपुर चपरगौरी र नेपालगञ्जमा पनि सेवा गर्न प्रतीक्षा गर्छौँ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: वास्तविक खनाल चोकमा 97612-4503-5
0: सम्झना बजारमा कुमारी ब्याङ्कको नजिकै 97612-4503-6
1: गोरखपुर दरबार मालपुर कार्यालय नजिकै 97612-4503-7
0: गोरखपुर गोल पार्कमा दुर्घटना थकाइ खाना 97612-4503-7
1: चपरगौरी ओबिसीमा पेट्रोल पम्पको अगाडि 97612-4503-11
0: नेपाल प्रतिष्ठानको ठुलो पट्टि 97612-4503-12

0: सबैको घरमा चाहिने स्वस्थ ताजा तरकारी तथा फल फुलहरू एकै छाना हुन्छ।
1: विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारी तथा फल फुलहरू ड्रगन फ्रुट लगायत र तरकारी तथा फल फुल भएको फसललाई एकपटक सेवा गर्ने मौका अवश्य
2: दिनुहोस्।
0: मथुराको स्थान किसान चोकदेखि दक्षिण

Thank you.

विश्लेषण गरिरहेका छन् सर खेती किसान गर्नासाथ उनीहरू समान उपलब्ध भयो उसले विद्यार्थी उनीहरू कृषि कर्म विश्वविद्यालय विशेष छुटमा पनि आधारित खबर कर्मसले खबरमा दाखतिर पनि हालेछ हजुर आफ्ना कृषि सम्बन्धी पूर्ण समान किन समाति यदि चार टिकालाई संसदीय पाँच सदनमा रहँदा पशुपति नाथ सप्लाई छ सम्पर्क नम्बर 98562 25014 हो 98224 026

बिहान सात बजेको नेपाली भाषाको हाम्रो सन्देशमा यहाँलाई स्वागत छ। म पुष्पा रेडियो दुर्गा कार्यक्रम बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रो सन्देश बर्दियाको साथी एफएम राजापुर रेडियो हातेमारो जानकी गाउँपालिका बाँकीबाट प्रसारण भइरहेको छ। हाम्रो सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। साना किसान कृषि सहकारी बाँसबारीले 13 करोड़ बढ़ीको कारोबार। सिंचाईका लागि बनाइएको बोरिङले नै बाली नष्ट गरेको सुनिता थारीको गुनासो। अब बर्दियाको सबै पालिकाबाटै घरका सेवा सञ्चालन हुने र संसद पनि खुल्ला मञ्च चाहिएको छ गगन थापाको भनाइ। बाँसगरीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले 13 करोड़ रुपियाँ भन्दा बढ़ीको कारोबार गरेको छ। संस्थाले आइतबार सम्पन्न गरेको 18 वार्षिक साधारण सभामा आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै कुल 13,75,33,784 रुपियाँ पुगेको जानकारी गराएको छ। बाँसगरी नगरपालिका 5 नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा साधारण सभाको आयोजना गरिएको थियो। संस्थाकी उपाध्यक्ष निरुता बुराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँसगरी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खड्का, नगर स्तरीय सहकारी सञ्जालकी अध्यक्ष देवी सरा जैशी, जिल्ला कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर अधिकारी, देवरकला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कालीराम थारू, लेखा सुपरिवेक्षक समितिका सदस्य तथा सहकारी संघका प्रतिनिधि, संस्थाका संचालक समिति कर्मचारी, शेयर सदस्य लगायत 500 बढ़ीको सहभागिता रहेको थियो। संस्थामा हाल 1,143 जना शेयर सदस्य रहेका छन्। संस्थाको कुल शेयर पुँजी 13,62,33,000 रूपियाँ र संस्थाको कुल लगानी 11,41,51,831 रूपियाँ ऋण लगानी रहेको जनाएको छ। साधारण सभाको अवसरमा असल लिने 5 जना, नियमित बाल बचत 1 जना, नियमित समूह बचत 6 जना र ज्येष्ठ नागरिक 10 जनालाई सम्मान गरिएको छ। कार्यक्रमको सञ्चालन संस्थाकी मुख्य प्रबन्धक सुवर्ण कुमारी रेग्मीले गर्नुभएको थियो। बारापटिया नगरपालिका 5 वनघोषीकी सुनिता थारूले आफ्नो जग्गामा निर्माण गरिएको सिंचाई बोरिङका कारण 2 वर्षदेखि बाली नष्ट हुँदै आएको गुनासो गरेकी छन्। 81 सालतिर निर्माण गरिएको बोरिङका कारण आफ्नो बाली खेती हुँदै गएको भन्दै सुनिताले समस्या समाधानका लागि सम्बन्धित पक्षसँग माग गरेकी छन्। नागरिकको हितका लागि निर्माण गरिएको सिंचाई बोरिङबाट आफ्नै समस्यामा परिएको उनको भनाइ छ। बोरिङ निर्माण गर्दा आफूलाई भ्रममा पारिएको आरोप लगाउँदै उनले स्थानीय जनप्रतिनिधिहरू भद्रभरामी र जानकार समक्ष पटक पटक समस्या राख्दा पनि सुनवाई नभएको बताएकी छन्। सम्बन्धित पक्षले समस्या समाधानको चासो नदेखाएको भन्दै थारूले आफ्नो बारीमा भइरहेको क्षति रोक्न समस्याको तत्काल समाधान गर्न माग गरेकी छन्। कर सम्बन्धी सामान्य सेवा लिन गुलरिया वा नेपालगंज पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। आन्तरिक राजस्व कार्यालय नेपालगंजले बर्दियाका 8 स्थानीय तहबाट करदाता सेवा उपलब्ध गराउने तयारी

0: गर्दछ। उहाँका अनुसार सम्भव भएसम्म दशैं अघि नभए दशैं लगतै जिल्लाका सबै पालिकाबाट सेवा सञ्चालन गरिनेछ। पालिकाबाटै व्यक्तिगत तथा व्यवसायिक स्थानीय लेखा प्यान नम्बर दर्ता अन्तर शुल्क इजाजत लिने तथा नवीकरण गर्ने करदाता विवरण संशोधन र कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न सकिनेछ। प्याडमा कारोबार गर्ने ठूला कारोबारको लागि विवरण समेत पालिकाबाटै संकलन गरी आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ। यसअघि कर सम्बन्धी सेवा लिन नेपालगंज स्थित आन्तरिक राजस्व कार्यालय वा गुलरिया स्थित करदाता सेवा कार्यालय पुग्नुपर्ने बाध्यता थियो। ठाकुर बाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले स्थानीय तहबाटै सेवा सुचारू भएपछि करदातालाई लामो यात्रा र लाइन बस्नुपर्ने समस्याबाट राहत मिले बताउनुभयो। सरकारले 2082 कार्तिक 17 गते करदाता सेवा कार्यालयबाट उपलब्ध हुने सेवा स्थानीय तहबाट प्रवाह गर्ने निर्णय गरेको थियो। लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ। बढ्दो कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले स्क्रिनिङ अभियान सञ्चालन गर्न लागेको हो। सुनौ दामबाट ओम प्रकाश गुप्ताको रिपोर्ट।
1: लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ। बढ्दो कुष्ठरोग निवारणका लागि प्रदेश सरकारले स्क्रिनिङ अभियान सञ्चालन गर्न लागेको हो। कुनै समय कुष्ठरोग लागेमा पूर्व जन्मको पाप हो भन्ने प्रचलन थियो। कुष्ठरोगीलाई गाउँदेखि टाढा बसाले र कुनै पनि सम्पर्कमा जान नदिने परम्परागत विश्वास रहेको थियो। तर अहिले कुष्ठरोगलाई सामान्य रूपमा लिन थाले पनि संक्रमण भने तुलनात्मक रूपमा घट्न सकेको छैन। नेपालमा हाल 2,409 नयाँ कुष्ठरोगी पहिचान भएका छन्। उपचारमा रहेका बिरामीको संख्या 2,608 रहेको छ, जसमध्ये विभिन्न प्रदेशमा मात्र हाल 547 जना कुष्ठरोगीको बिरामी रहेका छन्। नयाँ रोग लाग्नबाट बचाउन तथा पहिचान गर्न प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान चलाउन नितान्त आवश्यक रहेकोमा जोड दिएको छ। साथै कुष्ठरोगका कारणले हुने लक्षण र भेदभाव घटाउन जनचेतना अभिव्यक्तिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

0: Mesmo que isso me ajude a pessoa, mas ele me ajude a pessoa. Eu vou chamar de novo, a passar de novo, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher, a mulher,
1: पछिल्लो समय पुस्तकको सङ्कलन गर्दै गएकोले जो कि मैले कायम रहेको छ तसर्थ तिनै तहका सरकारले पुस्तकको निर्माणका लागि ठोस कार्यक्रम सहित गाउँ गाउँमा व्यापक अभियान चलाउन नितान्त आवश्यक देखिन्छ। दानको त्यो पूर्वबाट कुन प्रकार पुस्तकको रिपोर्ट
2: नेपाली कङ्ग्रेस सभापति गगन थापाले अधिवेशन स्थल खुल्ला मञ्चलाई प्रतिबिम्बको रूपमा प्रयोग गर्दै प्रधानमन्त्रीले संसदप्रति देखाएको व्यवहारलाई लिएर प्रश्न उठाएका छन्। नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने संसदलाई पनि खुल्ला मञ्च चाहिएको छ। सभापति थापाले संसद खुल्ला नभएको भन्दै जुन सांसदले जसलाई प्रधानमन्त्री बनाएको छ आफूहरूलाई प्रधानमन्त्री बनाउने सांसद र जनताको गरिमा र व्यवस्था निमित्त जुन दिनसम्म त्यो ठाउँमा प्रधानमन्त्रीको गरिमामा उपस्थिति हुँदैन त्यो दिनसम्म सांसद खुल्ला हुँदैन। उनले विभिन्न नागरिक तह र तबकासँग प्रश्न गरिएको बताउँदै निर्मला पन्तदेखि तिनकुनेमा आगो लगाएर ज्यान दिने गणेश नेपालीसम्मले प्रश्न गरेको बताए। उनले अहिलेको सरकार आएपछि मात्र प्रश्न सिर्जना नभएको भन्दै यी र यस्ता प्रश्नहरू पुरानै रहेको बताएका छन्। उनले शान्ति र संविधान निर्माण भएपछि जनताले परिणाम भन्दा पनि दलहरूको प्रयत्न ठिक गरे कि गरेनन् भनेर हेरेको र जनताले दलहरू प्रधानमन्त्रीको कुर्सीका लागि दौडिरहेको देखेपछि निराश भएको बताए। उनले भने म्युजिकल चेयर जस्तो भयो, नागरिकको जायज आकांक्षा थियो हामी चुक्यो। संसारभर एन्टी पोलिटिक्स देखिएको र नेपालमा पनि एन्टी पोलिटिक्स र अति राजनीतिकरण एकैचोटि भएको बताएका छन्। हामी बिहान 7 बजेको नेपाली भाषाको हाम्रो सन्देशको अन्त्यमा आइपुगेका छौँ। हाम्रो सन्देश सक्नुअघि मुख्य सन्देश फेरि एकपटक। साना किसान कृषि सहकारी बाँसगढीले 13 करोड़ बढीको कारोबार, सिँचाइका लागि बनाइएको बोरिङले नै बाली नष्ट गरेको सुनिताको गुनासो। अब बर्दियाको सबै पालिकाबाटै करदाता सेवा सञ्चालन गर्ने र सांसद

Radio Granada FM Guadalajara. Son las 5 de la tarde y son 10.

0: तजुर्बा सानी उमेरमा बिहे भएका साथीहरूको आफ्नै एक्सपिरियन्सबाट खोज्दैछौ। पहिले एकजना साथीको कुरा सुनाऊ जसको सानी उमेरमा बिहे भयो र त्यही समयमै बच्चा जन्म्यो।
1: मेरो बिहे हुँदा चाहिँ जम्मा 16 वर्षको मात्रै थियो अनि बिहे चाहिँ आफ्नै चरित्र नै भयो। एक वर्षसम्म रिलेसनमा बस्थ्यौँ हामी अनि एक वर्षपछि बेबी देख्नु भयो अनि धेरै नै दुःख पनि थियो। बिहेपछि धेरै कुरा नै सिकायो भनौँ। बिहे चाहिँ धेरै नै सोचेर गर्नुहोस् बहिनीहरूलाई मैले भन्न चाहन्छु।

0: गरिन्छ चाहिँ दाम्पत्य उसको चाहिँ एउटा निर्णय चाहिँ जरुरी छ होइन. अर्को प्रेग्नेन्सीले चाहिँ अर्को चाहिँ के गर्छ भने बच्चालाई मात्र होइन सँगसँगै आमालाई र बच्चाको उसलाई चाहिँ स्वास्थ्यलाई चाहिँ एकदमै असर पर्छ जसले गर्दा चाहिँ भोलिमा मेन्टल हेल्थका कुरा पनि आउँछ मानसिक तनावमा होइन. अनि अर्को भनेको चाहिँ शारीरिक फिजिकल अब स्ट्रक्चर वाइज पनि कुरा गरौँ होइन, जो चाहिँ हाम्रो रिप्रोडक्टिभ अर्गन्सहरू पनि पूर्ण रूपमा बनिसकेका हुँदैन होइन. अब फाइनेन्सियली हेर्दाखेरि पनि हामीहरू चाहिँ फाइनेन्सियल डिपेन्डेन्ट भइसकेका हुँदैन होइन. बिहे गर्ने निर्णयमा अथवा अथवा बिहे गरिसक्नुभएका भाइ बहिनीहरू हुन्छ, म उहाँहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ तपाईँहरू चाहिँ पहिला चाहिँ आफ्नो अवस्था कस्तो छ होइन, आफ्नो कुन उमेरमा छु पढ्दैछु या मेरो चाहिँ अहिलेको मेरो फेज भनेको चाहिँ कस्तो छ भनेर बुझ्नु एकदमै जरुरी छ.
1: ल एउटा कुरा सानै उमेरमा बिहे गर्दा जिम्मेवारी

अवॉइड गर्नुपर्छ है त्यसैले सबैलाई म हार्दिक सन्देश

कार्यक्रम बीबीसी मीडिया एक्सन र प्राइम इन्टरनेशनलको सहयोगमा रेडियो जनता र रेडियो गुरुबाले स्वतन्त्र रूपमा उत्पादन गरेका हुन्।

करी, अनाज केंद्र करी।

Sundays.

0: पैदाने वा दैनिक सबैको घरमा बाहिरी स्वस्थ बाधा
1: विभिन्न आइटमका मौसमी र बेमौसमी तरकारीका सम्बन्धहरू लगायतका तरकारीका सम्बन्धहरू भएको फसललाई एकपटक योजना

પછી આપણા દેશ કરાય છે.

0: सबै थाहा होला त नि किसानका लागि चाहिने धेरै सेवा एउटै ठाउँमा पहिलो कुरा त दुध संकलन गरेर उत्कृष्ट मूल्य प्रदान गर्ने 15 दिनमै दुधको पैसा भुक्तानी हुने दुध पनिर दही क्रिम छुर्पी आइसक्रिम खुवा लगायतका दुध जन्य सामग्री बिक्री हुन्छ अनि पशुको दाना माछाको दाना औषधि ब्रान चोकर विषादी बिउ बिजन मलखा तथा कृषि औजार समेत उपलब्ध छ। सुन्नुहोस् न भाइ, तपाईँको पशु बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै स्वास्थ्य सल्लाह पनि दिइन्छ अनि पशुको छापालेगीमा अझ गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ। हो त, दुध बेच्नु भने सम्झनु सहारा डेरियन इलाका प्रशासन जाने बाटोमा सामग्री पशु पन्छी तथा माछाको दाना कृषि सामग्री पशु तथा पानी विभाग परामर्श गोबर तथा माटो परीक्षण समूहका सेवा योग्य ठाउँमा
1: थप जानकारीका लागि कालुराम चौधरी 98003575 र 98404725
0: सहारा देवीलाई फिट सप्लिमेन्ट किसानको दुध किसानकै भरोसा।
2: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउ नभने प्रहरीलाई खबर गर। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ त्यस्तो विवाह गैर कानुनी हुन्छ विवाह गराउनेलाई कारण बन्दछन् कारवाही पनि हुन्छ।
3: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

Radio Kubala FM 2 sa mihit na sa listang days.

भैया लाची बना

Thank you.

पाल के पास सुनो मन लाई।

0: सुन्नु होस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो गोवाद्वारा जनहित जारी सन्देश।
3: आजको राइस्टरको सम्पर्क सुरु गर्नुभयो त आज हामी पहिलो जागरूकताको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँगा काट्ने वा पहिले फाटेको छ भने ढाँगा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
3: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो निश्चयको लिलाको सम्झेको त सजगभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
3: पहिलो जाने संकेत थाहा पाएर के गर्नु, बसेर त्यो छोड्न सकिन्न।
4: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ जानु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचेको छ, ज्यान नभए के भन्नु।

0: परिचय पनि जब मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं।
1: रेडियो
2: Thank you.

विभिन्न आइटमका मौसमी र विमौसमी तरकारीका सामानहरू र

Thank you.

0: नेपालको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर उहाँहरूलाई यस वर्षमा कुनै विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउ नभने प्रहरीलाई खबर यस वर्षमा कुनै विवाह गरेर बाल विवाह हुन्छ यस्तो विवाह गरेका पनि हुन्छ विवाह गर्नेलाई कानुन बमोजिम कारवाही पनि हुन्छ
1: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

0: दिनभर बढ़िजाँदो नाकलाई त्यो ठाउँमा हल्का पानी चाहिँ पर्दा नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति मन्त्रासिंह ग्यासले ठाउँमा बढ़िरहने सम्भावना रहेको महाशाखाका अनुसार काल उपरोक्त मौसम घटिरहने हो कुछ ठाउँमा हल्का पानी पर्छ सम्भावना रहँदा मौसम घटिरहन तथा कमरे कोहरे पानी पर्छ हामीले पर्छ काठखाना क्षेत्रमा छोड्न धान तथा रिचाइ हो तपल धान घाटो किसानगण अर्चिकैमा बडा पानी पर्न सम्भावना निजनुसेपछि खैरा वा पानी जना क्षेत्रमा र धानमा असर पार्छ हामीलाई पर्छ खेतीपातीमा आवश्यक सावधानी अपनाए नेपाल कृषि अनुसन्धान परिषद नाम किसानगण हावाको पानीको कारण ढलक धान तथा पक्रक धान हुन सेतो संशुद्ध काठमा ठेसा लगाएर दाना लगाएर शिशु खाए सुझाव बेगेका कसैको बिक्री परक मिल्न धान तत्काल बिक्री गर तथा भेटिने कारण भण्डारणका निम्न खाना बिक्रीमा मसी जोगाई लगभग मिल्सले समयकै घर बिक्री गर्न वा चिउरा तथा भुजा बनाएको फेरि प्रयोग गरेर सुझाव दिएका
1: Thank you.

60 megahertz.

0: आपू पक्ष मान्य गरौं तर मैले खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो दुर्वाधा एफएमद्वारा सन्देश

मौसमी तरकारी तथा फलहरू, फलफुल, अङ्गुर, मिठाई,

0: তারাই মুক্তমুক্তে সমাচার কাছে সাথে বাস করিয়া কিছুটাই নামা এক মাহিনে পাঁচ উত্তমশীল চার বিকাশ তারিখ স্বরূপ বর্তমান বিদ্যালয় বর্তিয়া রাষ্ট্রীয় নিকুঞ্জ বসরা কুমার মাতৃটি বর্তিয়া বা 495 মহিলা স্বাস্থ্য স্বয়ংসেবিকা স্বাস্থ্য বিমা তা পৌঁছ বাহার 493 উপভোক্তা পয়সা 36,000 রুপিয়া ছুট ও বৈকল্পিক বিকাশ বৃত্ত পরীক্ষা নিয়মাবলী 383 স্বীকৃত
1: बास करी नगरपालिका जुरैलमा आजै एक महिने बाँस उत्तमशीलका विकास तालिम शुरू भयो। आदिवासी जनजाति तथा स्थानीय समुदायमा समेत पीट अनुदान समेत डिपिएम नेपालको सहयोगको राष्ट्रिय दलित नेटवर्क आरडिएन नेपालको सहकारीमा सृजनशील दलित उत्तमशीलता समूह परियोजनामा बाँस उत्तमशीलता विकास तालिम शुरू भएको तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष दुर्गासाद गौतम यी तालिमहरू अवसरका रूपमा लिन बताउनुभयो। गौतम बाँसका सामग्री निर्माण सम्बन्धी शिव विकासले यी ठाउँ जनताको आमदानीमा वृद्धि गरेर सहयोग पुग्न उद्घाटकहरूमा टेलिलाङ्कासँग बजार नयाँ कर्माको मूल्य थिए। बजार बटुलबाट राष्ट्रिय दलित नेटवर्क नेपालको केन्द्रीय अध्यक्ष मोहन कोट विपन्न सीमान्तकी तथा दलित समुदायका सामाजिक तथा आर्थिक रूपान्तरको लागि बाँसमा आधारित उत्तमशीलताको सम्भावना महत्वपूर्ण लगभग संघभाड़ा कार्यक्रमको मुख्य उद्देश्य विपन्न समुदायको बाँसमा आधारित उद्यम विकास हरित सिप उत्पादन उद्यमशीलता रोजगारी तथा दिगो आयोजनको अवसरको प्रवर्धन गर्न लगभग राष्ट्रिय दलित नेटवर्क नेपालको सल्लाहकार नन्द विश्वकर्मा कार्यक्रम अन्तर्गत सञ्चालन गर्न प्राविधिक मार्गदर्शन सिप विकास तथा दक्षता क्षमता अभिवृद्धिका गतिविधिबारे जानकारी गरिरहेका सँगमा परियोजना अन्तर्गत स्थानीय किसान तथा सहभागी हुन् आधुनिक बाँस खेती प्रविधि बाँचक परिशोधन उत्पादन विविधीकरण उद्यम व्यवस्थापन तथा बजार व्यवस्थापनमा सम्बन्धी तालिम प्रदान गरिएको परियोजनालाई राष्ट्रिय दलित नेटवर्क नेपालको कार्यकारी निर्देशक हुकुम बहादुर सार्की परियोजनाको उद्देश्य अपेक्षित उपलब्धि तथा कार्यान्वयनबारे जानकारी गरिरहेको उसैको कार्यक्रममा आरडिएन नेपालको सल्लाहकार तथा वैद्यनाथ गाउँपालिकाको संस्थापक उपाध्यक्ष सार्वजनिक विश्वकर्मा वडा सदस्य राजाराम थारू समाजसेवी छपेन्द्र खत्री समाजसेवी तयनाथ अधिकारी कार्यक्रममा आफ्नो विषयले शुभकामना मन्तव्य गरेर एकजना सहभागी र तालिमको प्रशिक्षक दुर्गबहादुर केसी खतिहरूबाट कार्यक्रममा सृजनशील दलित उद्यमशीलता समूहका अध्यक्ष प्रेम बहादुर सुनारको अध्यक्षता मनिन्छ। कार्यक्रममा सचिव फुल बहादुर विगत सञ्चालन गरेर पानीपरिपाचा विद्यालय बर्दिया राष्ट्रिय निकुञ्ज पृथक सड़क मर्मतको काम निकुञ्ज शुरू गर्नुभयो। पानीपरिपाचा सड़कमा खल्टी खोटा पर्नाको सँग उस ठाउँमा आवागमन समेत पस्न अजमेर पर्छ। निकुञ्ज सड़क मर्मतको काम शुरू गर्नको पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचक समय जंगल सफारी महिना पर्यटकको संख्या गति गर्दा निकुञ्जको महिना पर्यटक हुकर सहज रूपमा मानिजनको अवलोकन गराए आवश्यक पर्ना सड़क मर्मतमा निकुञ्ज प्राथमिकतामा रहेको काम गरिरहँदा बर्खामा विद्यालय सड़कको खोटा खोटी प्रधान सड़कको समयमा हो आवश्यक ठाउँमा काम विद्यालय सड़क किनारमा रहेको ध्यान घाँस तथा सप्टिकटमा आवागमन सहज बनेर काम समेत शुरू समेत भेटिरहँदा निकुञ्जको संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपाले बताइरहेबाट उहाँ सड़क मर्मत विभागको पर्यटक हुँदा निकुञ्ज भित्र सहज रूपमा आयोजन प्रति परिचय अवलोकन गर्न सहयोग पुग्नेमा ऊ बाहेक निकुञ्ज नियमित रूपमा कतिर बस्तीका कर्मचारीहरूमा आयोजन गरेर समय सहज छैन उहाँ बताइरहेबाट त्यही खरबेर पर्यटन गतिविधि थिए उहाँले
0: बर्दियामा कार्यरत 836 जना महिला स्वास्थ्य स्वयंसेविका मध्ये 495 जना स्वास्थ्य स्वयंसेविका पहुँच र बिमाका पहुँच पाहाडलाई स्वास्थ्य बिमा बोर्डको तथ्याङ्क अनुसार जिल्लामा 341 जना महिला स्वास्थ्य स्वयंसेविका तर स्वास्थ्य बिमामा आबद्धबाट बर्दियाका 8 स्थानीय तहमा 12 बर्दियामा 130 ठाकुर बाबामा घासी मधुबनमा 107, गुरियामा 109, राजापुरमा 133, पाँचकोरीमा 103 नम्बरबाट पश्चिमका गिरुवामा 72 हो। बर्लिया तालमा नाम सिर्जना महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमबाट महिला स्वास्थ्य स्वयं सेविका र समुदायमा स्वास्थ्य सेवा माथि तथा शिशु स्वास्थ्य सरसफाई र जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिन सके। वडा संख्यामा स्वास्थ्य टिमामा वञ्चितबाट 4 वार्षिक वर्ष 2083/84 भारत बढ्दै ठाकुर नामा नगरपालिका महिला स्वास्थ्य स्वयं सेविकाको निशुल्क स्वास्थ्य बिमा लाख बजेट नियोजनकरणबाट मधुपन नगरपालिका भई कैलक आर्थिक वर्षमा निशुल्क स्वास्थ्य बिमा कैल र 4 वार्षिक वर्षमा भर बजेट विनियोजन गर्ने गर्ने हो। वसन्तका गुडरिया राजापुर पाँचपुरी नगरपालिका तथा गेर्वा बढिया ताल नगरपालिका महिला स्वास्थ्य स्वयं सेविकाका स्वास्थ्य बिमाको लाभ उल्लेख्य बजेट तथा कार्यक्रम निर्णयलाई जनाकेका स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय बर्दियाको प्रमुक्ति केन्द्र विश्वक अनुसार महिला स्वास्थ्य स्वयं सेविकाका स्वास्थ्य बिमा करकै 50% छुट पाइने व्यवस्थामा बिमामा आबद्ध पासा स्वास्थ्य संस्थामा बिमा कार्यालय सहभुक्तानी समेत तिरानी पर्न महाबेटबाट हाल बर्दियामा 340 जना महिला स्वास्थ्य स्वयं सेविका सहित उहाँका 2,530 जना परिवारका सदस्य स्वास्थ्य बिमा मार्फतबाट समुदायको स्वास्थ्य सुधारमा अग्रपन्थीमा रहेका काम गर्न महिला स्वास्थ्य स्वयं सेविका र संख्या जो स्वास्थ्य बिमाको पहुँच प्रहरणमा चुनौतीका रूपमा देख्दा स्थानीय तथा आवश्यक बजेट तथा कार्यक्रम मार्फत उहाँ स्वास्थ्य बिमा मार्फत गराए शीघ्र स्वयं सेविका हो परिवारको सदस्यहरूको उपचारमा सहज पहुँच पुग्नको सँग जिल्लामा स्वास्थ्य बिमाको पहुँच समेत विस्तार बिना एक पर्याय। बर्दिया राष्ट्रिय निकुञ्ज वन्य जन्तुका हरा बढाएक हाँस्य मैदान व्यवस्थापन र काम विधिहरूका निकुञ्जभित्र रगत चित्तर हर्ना पारासिङ्गे रटुवा लकुना खेलपट्टी लगायत वन्य जन्तुका आवश्यक पर्ण हराका बढाए हाँस्य मैदान व्यवस्थापनका काम विधिहरूको निकुञ्जभित्र बैठना वन्य जन्तुको कण सहज रूपमा हरा उपलब्ध गराए निकुञ्ज प्रत्येक वर्ष हाँस्य मैदान व्यवस्थापनका अभियानमा हाँस्य मैदानका व्यवस्थापनका अभियान सही चरण क्षेत्र विस्तार विभेद वन्य जन्तु निकुञ्जभित्र हरमै छ। हाँस्य मैदान व्यवस्थापन वास स्थान व्यवस्थापन एक महत्वपूर्ण पाठ मान्छे निकुञ्जभित्र करिब 500 हेक्टर क्षेत्रफलमा हाँस्य मैदान रहँदा प्रज्ञा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश नेपालले हाँस्य मैदानमा व्यवस्थापन गरे लगभग ताजा पालोमा परेन विभेद वन्य जन्तु र निकुञ्जको पूर्ण क्षेत्रमा चरीचरण प्रणाल विभेद निकुञ्ज सेपाहरूले मानव परिजन्तु द्वन्द न्यूनीकरणका लागि यी महत्वपूर्ण मानवीय प्रक्रियाबाट उहाँका निकुञ्जभित्र हाँस्य मैदान व्यवस्थापनका काम पिटिन गर्दा यी प्र्याक्टिस अन्तर्गत हाँस्य मैदान व्यवस्थापन मनै लगाएको अथवा ट्याक्टर मसे घाँस काट्न हो काठ स्याकर पाछ घाँसन कन्ट्रोल बोर्डिङ प्रोजेक्ट मोजाइक हाँस्य मैदान व्यवस्थापन एक वैज्ञानिक हो आधुनिक विधि हो जहीमा सबको हाँस्य मैदानमा एक सङ्कल्पना वा चलैनाको सटार हाँस्य मैदानमा छोटी छोटी खण्डमा विभाजन गरेर सक्रिय पर्याप्त व्यवस्थापन भइजाए।
1: बासुरी नगरपालिका वार्डमा 4 वार्षिक वर्ष 2083/84 मिरिक विकास तथा सेवा प्रभागका काममा आकर्षणले बजेटमध्ये भौतिक निर्माण शिक्षा स्वास्थ्य खानेपानी कृषि तथा सामाजिक विकासका क्षेत्रमा

सुंदरिया गौरी शंकर कैमरा मैन सुंदरिया बिंदु कुमार विधायक।

स्वास्थ्य तथा निर्धारण को आर्थिक

0: Malachi came suddenly.
1: Lord, I'm ready to receive.

सबै इमोसनल त्यो सबै उयो चाहिँ तपाईँले आफ्नो टेन्सन लिन जरुरी छ. अनि त्यसपछि अर्को कुरा भनेको चाहिँ पार्टनरसँगको डिसिजन पनि इम्पोर्टेन्ट भयो होइन, अनि अर्को चाहिँ फ्यामिलीसँगको डिसिजन पनि इम्पोर्टेन्ट हुन्छ. यो कुराहरूलाई चाहिँ मध्यनजर गर्दै आफ्नो उमेर

puntuada, son hipotráticos también.

रेडियो प्रभावमा एफएम द्वारा जनहितमा जनहित

0: छोटी छोटी छोड़ पड़ी है।
1: विद्यार्थी वस्तु समय करना के विशेष
0: आखाबाट पनि सेवा भावले सुरु गरिएको यो कार्यक्रम हामीलाई साथी होला। यदि तपाईँ वा तपाईँका चिन्ताका कोही हुनुहुन्छ भने एकपटक अवश्य भिजिट गर्नुहोला। हामी तपाईँलाई राजधानी सजना ओभरपुर चपलगौरी र नेपालबाट पनि सेवा गर्न प्रतीक्षा गर्छौँ। एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सन्दना बजारमा कुमारी बैङ्कको नजिकै 97/42/3 छ।
1: कोहलपुरमा
0: जनभावना नगरी खाना
1: 97/42/3
0: नेपालगञ्ज 3 बजी 45/42/3

0: نہیں ہے، بے ہو بہت بڑھیا چیز ہو اور پھر بہت بکار ہو۔
1: ریڈیو 10 منٹ 7 منٹ

Thank you.

0: सिफारिस गरेका तेह्र राजदूत विरूद्ध आज हुजुरी भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 160 ठाउँमा सुपथ मूल्य पसल यस पटक कम्पनीले खसेको कान नबेच्ने
1: पाटोहरूको अवरोधले गर्दा यो खसेको कान जीवित जस्तो भएको हुँदा त्यसमा अलिक कठिनै हुने जस्तो देखिएको छ।
0: पूर्व पश्चिममा बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4000 भन्दा बढी परिवार समस्यामा भोलि साँझसम्म पानी पर्ने बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप र जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न नेपाल दुईका सीमा सिमी

मानिसले जीवनका अनेकौं उतार चढाव संघर्ष र सफलता भोगेका छन्। उहाँका पुस्तकबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उनले धरतीले गर्दा धेरै जस्तो वृद्ध बुद्धाहरू एकरूपणको शिकार हुने भएका

पछिको राहत तथा पुनर्निर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डको आधारमा हाल पुनर्निर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।

भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण सरकारलाई खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनलाई बताउनुभयो।

सरकारले विभिन्न तेह्र देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्ति विरुद्ध संसदीय सुनवाई समितिमा पाँचवटा उजुरी परेका छन्। चार वर्षले विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहानसम्म 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ।

0: भएको र त्यसको बेसी अनुसन्धान भइरहेको बताएको छ। कृषि क्याम्पकेन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको श्री आयल सुन्न बताउनुभयो।
1: नेपालको

हजार भन्दा बढी परिवार समस्यामा परेका छन्। रेल मार्ग निर्माण हुने भन्दै रोका गरेको निजी जग्गा स्थानीयले किनबेच अंश भन्दा तथा बैंकमा दिँदो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआवजा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पूर्ण पानी पर्ने मौसमविद दिन महाजनले श्री हरियालसँग बताउनुभयो। गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ।

स्थानमा रह्यो। नेपालले भने बीसौं एसियाडमा दुईवटा कास्य पदक जित्यो। नेपालले यस पटक 21 खेलमा 135 खेलाडी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्मनका विश्व प्रतिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रुपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।

0: ਸਾਹਮਣੇ ਰਿਟਾਇਰ ਸੁਖਦੇ ਪਾਲ ਬਾਜੀ ਕਰ ਰਹੇ ਆਪਣੇ ਗਾਉਂ ਮਰਕਾਉਣੀ पाटाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैयम कार्यक्रम प्रस्तुत 79 वर्षका रेडियो प्रस्तुता सङ्घको कार्यकारी अध्यक्ष सरले बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
1: खोप लगाउनु भएको थियो
2: खोप लगाउनु

Thank you.

Claro.

0: वर्षा
1: गर्ने पानी दाङ भए तापनि यसको अलिअलि असर त कोलपुरले मात्रै पर्छ, यहाँ त

To me, that's a product. To me, that's a product. I said,

0: गाई तपाईँको प्रसाद बिरामी भयो भने घरमै गएर उपचार गरिनुका साथै कार्तिक सजा पनि दिइन्छ अनि पशु तथा खरिदीमा अथवा गोबर परीक्षण तथा माटो परीक्षणको सुविधा पनि छ।
1: किसानलाई त साँच्चीकै धेरै

0: आध्यात्म मन्त्री केराउ लोकल केराउ सिक्किम अर्चर केराउ चना आदमा बसी घाँस गहुँ चौको बिउ आगको बिउ लसुनको बिउ विभिन्न जातका प्रकारका बिउहरू
1: पशु पक्षीको औषधि कुखुरा पालन व्यवसाय गर्नेहरूका लागि कुखुराका बच्चा कुखुराको दाना गाई भैँसीको दाना रासायनिक मलमा युरिया डिएपी पोटास जैविक मल लगायतका किसानहरूलाई चाहिने गुणस्तरीय सम्पूर्ण बिउ बिजनहरू श्रेष्ठ एग्रोफेटमा पाइन्छ।
0: प्रोप्राइटर कृष्ण श्रेष्ठ श्रेष्ठ एग्रोफेट बाँसगढी किसान चुकदेखि दक्षिण पुस्तकालयको पूर्व साइडमा
1: साथै विजया दशमी शुभ दीपावली र चाड पर्वको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: नमस्कार।

ありがとうございます。アップ中にギリギリにやっぱりしは。

0: सुसमाचार। समाचार पढ़ने दालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारिकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गर्न मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पिपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामू अब एउटा रोजाई हुने उल्लेख गरेको छ। आज सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्युरो वैज्ञानिक र दुईजना जर्मन बायो फिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोडिएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल जाइसोर, पिटर हाइडम्यान र ग्रेग मार्गललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कांग्रेस जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 200,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको भय गुप्तचर निकायका प्रमुखले रुससँग उनकै शब्दमा हिंसात्मक द्वन्दको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिटेनमा बीएनजी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रुसले थालेको अघोषित र छद्म लडाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने प्राय दुबईका पाइलटले सो विमानलाई तेल अभिव स्थित बेन गुरियन विमानस्थल या सहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपुछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: नेपाल कंग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै पार्टी भित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकता माथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालको निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदन

0: समस्या या महाधिवेशनको प्रक्रिया समाधानको रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्ष बीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउवा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
1: महापुरुष सहमति भएर एकता नभएपछि कानुनी प्रक्रिया चाहिँ त्यसको चाहिँ कुन चाहिँ अधिकारीको

0: पासको लागि अथवा राजनीतिक नेतृत्वमा पाउँछ भन्ने मान्छेहरूले पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ, अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
1: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ

Thank you.

0: स्थिति में चाहिँ विशेष न्यायाधिवेशन देखि आज को दिन समय एकदम कांग्रेस को बदली को संदेश दिन सकते तो
1: निर्वाचित भर आने मानस निर्वाचन प्रक्रिया अगड़ी बढ़े जाट खोजे तर साई निर्वाचित भर आने हम बदलियो भाई
0: त्यसो भए अब ठिकै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ ग्रामीण सुशासन तत्काल अगाडि र ग्रामीण कालमा चाहिँ कस्ता खालको चुनौती सामना गर्नुपर्ने

यसरी भनिदिनुहोस् यो बदलिदो राजनीतिक पृष्ठभूमिमा काङ्ग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने सरकारले अत्यावश्यक नभएका हालका लागि घटेको क्षेत्रीय बाढी पछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री मालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक खोज समेत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा पनि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने

0: servizi hatema alokarken ayın 10'da sotuntra veriyor bu sancal ekonomi mefet tanahabin çıkmaka efendisi sandalbata sunması insan. Antemarca antara suyu pasiga, flanay dubay ko binanlay aparan gano peras kare ko arup lage ka sapay rake, ukta binanlay tel avyek ko ben gurian binanskyo, na abo dhona durutana garamani yudana banay ka, Amerike Israeli sanatsar bibaran haruye janay ka san, khabaruma ti Omani nagari ko islamukit samosin na samadra akimanda, ito ittaram pamthi gati miniga ni vekti rake ka, nangye pusa. BBC bibaran adhari report, flanay dhalbata,
1: Tisala khana or hamani mati UAE ma sotko chhaireko chha ra Israel ka pratinidhiharulai tesbare atyavashyak jankari garaieko chha. Israeli sanchar madhyamharule chhanbinbare dalka srotlai udhrit gardai ti sub pilotlai Captain Smith Matarmati akramanpachi hamle ukta bimanlai Israeli hawai kshetratarfa samanya udan banaun chaheko ra Ben Gurion bimanstalbata avatarnako anumati lini soch banaeko ullekh gareka chhan. Tespachi unle ukta bimanlai bimanstalbata Tel Avivko madhyama अवस्थित टावर ब्लक में सन 2001 में अलकायदा ने अमेरिका में गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ. युएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्. ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक केन्द्र लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्. पछि उनलाई फ्लाइट

Thank you.

So

0: सांसारिक प्रतिपादन प्राप्त करना त्यसपछि उत्तम स्तरमा मिलेदिँदा
1: हजुर र आफ्नो प्रकृति शिक्षकका लागि सम्मान लिन चाहती त फर्किया कपमा स्वर्गमा रहल पशुपतिनाथ सम्राजमा इन्डियन इटालियन थान प्रणालीमा फ्रान्सोर सिनियर मिनिटिलर कमान्डर राइसमिन चारा मिसिन हार्भेस्टर साफवटर लगायत पशुपक्षीका नाराको नाम प्लेट मिसिन कोइनाको संसद खेती किसानी गर्दा सबै सामान उपलब्ध भयो कसैले भात बिग्रस मेरो कृषि घर मिसिन प्लेट विषय क्षेत्रमा पहाँचाई खबर कागजले खटामा लाग्छ भन्ने कुराले छ हजुर आफ्नो तेत्तिस समर्पित गर्नु सम्मान किन सके एकीकरण दिवसले सन्दर्भ पाँच परिवारमा पशुपतिनाथ सपना छ
0: सर्वप्रथम नम्बर 98/25/14 98/2/24/26/25
1: नम्बर 3 सरकारी संस्थाको पक्षमा लाभ पसन्द लाभ समस्या रूपको